0: acha chas men chu khuis ning po nan me lu chas in chu par zing atanga su chi gis yang cha khrak donate bana ka to chana khrak tang mi sharait kha chi duk do nang na chi gire sina umur po lo job gya ti kana lo ngi shu sum chak pe skill pian nu yong mar go chas in chu di umur pian nu ta lo chung cha mi yong ma go chas in chu yang lo sar sa li kana khima mi yong mar go chen chu dir kil pian nu ga no jawan chi in na ka to khos yang go spot khan nat pe ga gang ar gwang khrakpo tangmangin chas inchuk misere sina khwer gwel jitpo kamas kams 50 kilo yong margo chas inchuk ga su chigi yang chimbla donate bachin ha bana khwer gu kamas kam 50 kilo yong margo chas inchuk do bas kam mi yong margo chas inchuk yang khon nan me yong margo chas inchuk yang ga chogo bemari yang mubtila mi yong margo chas inchuk gaus khrak donate betang de mi nan me yong margo chas jisum pyanuk chang bemari mi yong margo chas inchuk yang khrak tang chana di ehtiyatun bargoshas inchuk khak tangma batsiksnal la khwa zanchik cha mana cha cha inchuk yangi seresi khwa chukhimo thungmar goshas inchuk yang sumeresi khak tang sergyap na khwa aram bar goshas inchuk thana di natija chinju jana khak tang cha sport gala la shik inchuk gaus mimang shigi micheu bachai bachas inchuk yang ngatanga nam sang inna yang chiga khak ir gospa chana ngatang gyokspa ngatang tyar dukcha ngatir go nan miryon na katong tanga khodas dishad de basot pikhrak po do chuni ama chi in ki dikhrak po yang chigur gwa le bana khwestro po bajai chet chana di norolas po ngatanga mi mang singa tanga sherbana chung chin na katong ates diu mal la khong cha yang baqi ngati ga sherbana chung chon na khong diu sabi pralux bacha ki diu norolashik in di bulat donate bacha spo manar gela la shin jere yang sang ngatanga dis bare ngates khong ha go tang cha kasani ngi spera da ka jarse chana yan ngati sutre dang no dika no mo salama ske ju se kyon sot assalamu alaikum
1: wa alaikum assalam
0: kasano mo hakima ju sa wasna la yara o ju sring mo zere ju ki yare se yari rin chan wa sna na wa spin se dika akashwani kar gili sutre dang ske chas la no mo
1: shukriya ju ache zahra yare sa ngadi ka yari dya chik kimati waqt yana fin se ngadi ka blai bi fia dya chik important topic chan spera tang mi fia de fia yari shukriya ju sabse pehle
0: marchi ju marchi no mo chana ngatanga taxpod no mo ki diring ha ju diring ju ni chuj bi ngatir gastit gang me anuk di blood donor zenchi di jak pomala ki onde ten sojo chana sakus nal langa zera ngade ti dit pa ju ki zinga ta aspa ju no mo yares respect hachi ngati ga nat pe ga khrak rgos na ka to khwa khrak tang zen hajo chana di khrak tang chas po blood donor ba chas ga chuk no ro la shisa me yares bakhshis
1: ju ka sa blood donor kantes baad ju man ek sahi la shikin ju ju galat la shikna in me ya mana ya badhiya la shik nganta sabse pehle na blood donor ba mana ngantifia matlab
0: fakhar
1: chigin aur nganta ek khushi mehsoos chachin jo jab bhi yaris blood donate bed isliye donate bed kyunki kisi ko hamare blood ki zarurat padti
0: hai
1: koi mushkil mein hota hai matlab jaso nganta mana
0: tanchar jo nakshachina jo na kasa
1: तो गंतस फी से ओदो ब्लड इसलिए तमता कि किसी की जिंदगी मतलब उस वजह से बच सके जैसे यरस पहले का जर्जू तो बहुत सारे दारे गंता एक्सीडेंट छे या थिएटर या गंता और गोस्पा सर्जरी छे नती हमला खातून ला और गोस्पा तो दोन ला गंतस तंग मा मतलब गंती ओदो गंती ब्लड पुफी से खो अगर ओदो लाशी यो ना का तो गंता ओदो खुशी महसूस छे जो ब्लड डोनेट बना छि छचिन्या जर बना गंती जो आपस में गंती जो मेल जो लोनचिन्या ओदो मतलब सही पुख्ता छचिन प जो या मतलब गंती जो रिश्ता है उसमें एक रिश्ता भी वहां पे बन जाता है मतलब उसके
0: برقرار
1: چیک لوشین تو یان خوشی کا محسوس چچین تو گنتی کھرک پو دو ڈونیٹ بچس پو گنتی معاشرف یان گنتا فائدہ چچین
0: اونا جو ماتس بنا گنتی پھول نہ تاس بچے تھا جو کی دی بولا ڈونیٹ بچس پر گلا لاشی
1: گلا لاشی جو تا گنتی سٹار بنا جیسے گنتی مطلب جیسے گنتی پتہ میں جو می کھچی کا پتہ میں یان گنتی اودن لو پتہ ہن چا میں نہیں کیونکہ ان کو اس بارے میں کوئی نالج نہیں ہے تو کوئی زر بچ جو گنتا جیسے मबा नडिक पता ब्लड खिरसी डोनेट बचिन खिरी लगा खिरी लगाई होता मैं ब्लड चिक जरे
0: जरे
1: तो दो चौक से मतलब खुआ समझाई बच्चा जो
0: ना
1: अगर
0: जो
1: जैसे किसी को पता नहीं है तो उनको भी मतलब हमें नॉलेज देना चाहिए
0: देना
1: कि
0: चाहिए। हाँ
1: इससे
0: जो
1: क्या होता है
0: मक्षिन
1: जरे
0: नमो दियो माना यार दमिक मौजू जस बंदा संग आतंगा रंग रुगुयां नुक बुलाट पो आतंगा ठीक चियो था जो जैसे कि आतंगा दी चिक पोएन आती बोमे नंग इन नंग दी चिक पोएन ओमर गोशिन बुचाने नंग दी चिक पोएन ओमर गोशिन जरे आतंगा रंग बुलाट एच बिग बना आतंगा पता चे था जो कि नी रुगुयां नुक चम

0: bular duk zere tanga tanga gospa yot pi hesaba yang extra bular chod na changa tanga daksa bular kem tanga tha jo bular donor kem tanga de sana nga ti ga bomik inna ha jo nojawan bomon inna daksa gyalar gyala kharchi zen malika duk se rang ar gon nan met yot na ka to yang chigi mi se shtung mi ming na changa tes mitang ha jo nga ta tes bana pata che tha jo bakhshis
1: bilkul jo ngan tes test bin duk chang anti blood sabse pehle na ngan tang anti sihati khayal jak cha jo ngan tes ngan ti blood ta chang anti weight ta cha thik du ga min du ga zere अगर गंती ब्लड गंता नॉर्मल दुख जैसे फीमेल से हमको उस पर 11 से ऊपर प्लस चाहिए होता है गैस गंती युद्ध न का तो अगर किसी को जरूरत होती है तो गंता तंग नंग चंग नुकसान चंग में जुया तंग न डिचिन गंता सो से वॉलेंटियरली तो चिकची सेरा मतलब जरे ब्लड तो जरे दो बगैर अगर वॉलेंटियर भी अगर दे सकते हो तो आप देना चाहते हो तो आप दे सकते हो जाके सवाब इलाशो इंसानियत मतलब हमारे माशरे के लिए भी एक ये अच्छा काम है
0: جو بخشیس بخشیس نو مومن در دمو چانه یارز ریسپکت چیک ناتی گا پیشنٹ چرگوز نه یری بولار تان سنجو یارز کراک تانس تان منا مطلب چی بارگو سندو گا تان گا چو احتیاج چی بارگو سندو تان ما باتس نا تان سرگاب نا تان چی چی احتیاج چی بارگو سندو بخشیس
1: او جو بخشیس انت تان ما باتس نا لانا گنتس گنتی پہلا گس پہلا یارن ز جو کی گنتی بلڈ پو چیک بچس نا لانا تان ٹھیک بھی سنتن مطلب ہم اپنی لائف کو پہلے دیکھنا ہے جو گنتی صحت پلتا چا بخشیس نا لگنتی بلڈ نارمل دو گا میندو تا देखने गंती वेट पुलता चा 50 केजी युद्ध न का तो यारा तांचिन जो ता यारा यारा कमजोर चिकियो ता यारा ब्लड 5-6 पॉइंट चिकियो यारा डोनेट बजा ना ड्यू मिवा चा इससे गंती सिहातं इफेक्ट सचिन यारा पहला उदो चेक बचा यारी उदो सही युद्ध न का तो ब्लड सही युद्ध वेट सही युद्ध यारी सिहात ठीक ठाक युद्ध न का तो देन यारा छचा जू अच्छा बस नल्ला यारा यारा नल्ला खर्जे ठीक ठाक बस जचा यारी जन वन जचा छू थुंचा हाइड्रेट मतलब दुख पर जरूरी है जो हाइड्रेट दुख चा देखा ना यारा सो से खुंग यंबो कॉन्टेक्ट बसे यारिस ब्लड डोनेट बचा उधर गैप ना हाइड्रेट दुख चा जो यारा यहाँ जचा थुंचा ठीक बसे जचा थुंचा देखा ना यारिस आराम बचा जो बहुत सारों को हो सकता है कुछ नहीं होया लेकिन बहुत सारों को ऐसा भी होता है कि चक्कर वक्कर योंचा देंदा छचा इससे गंती सेहत मुतासिर छा देंदा तो इसलिए आराम बा एहतियात जरूरी
0: बख्शीस नमो यारेस रिस्पेक्ट अचिंग अति पेशेंट लेबल अर्थांस जो गा खुशी छेन दूंगा ता यंग चिगा जरूरत यो तेंगा रिर गुना रे खा क्रक्स दंस कोई जिंदगी बचे सों सामान चम चिक थात खा छेन बख्शीस
1: ब्लड तांचस पु मन आया दिन अचिन जो अंदरूनी हमें दिली हमें एक खुशी हो जाती है जो कि मेरी वजह से आज एक पेशेंट मतलब बच रहा है मेरी वजह से एक पेशेंट की जिंदगी में एक खुशी आ रही है गंता उदो फखर चिकेन दू एक दिली सुकून हमें मिलता है और उस पेशेंट के साथ उस जिसको हमने ब्लड दिया उनके साथ एक अच्छा रिश्ता मतलब मजबूत हो जाता है बन जाता है मनाया एक अच्छा ये कनेक्शन बन जाता है
0: بخشیز نمو من در دیمو وزیاریز دی بولاد دونشن بچه سپیکا چندان آتی توپیک بایو جو دخصا موبیلی که هجو دخصا نگا تنگا دی موبیلی که نگا تنگا پند کنگ یونگت هجو دیا دی موبیلی که نگا تنگا نوت کنگ چه جو چندان دی موبیلی سکور لچی گیرس پس بابا سمول نگا تی یعن کنون لا بخشیز
1: یا جو بخشیز چه زهرا तो दी मोबाइल ही बारिया ना मन अदर जरब मन जरूरी इंजोया मन सगा ता नॉलेज इस बारे में यूं मरगुशीन या दां दरे ची दुख जो मन हर एक दरे मन स्केस से फ्रू निकाना जैसे दो साल मच्छा मन नल ला मन उदय करना छीमी थर्मा सुनते सब मन दरे लखपे मोबाइल दुख जो मन स्मार्टफोन अच्छा खासा दुख जो ता उदय मन हर एक दिन दी हर एक एज ग्रुप यंग नुक युत पना उदय चा बहुत सारे फायदे आयो जो बहुत सारे नुकसान आयो तो गंता उदल तार गुशिन जो नम गंता फोन पु लपयांग कुरे गंता फायदे छचिन गंता ची बसे फायदा छचिन दोन ची बसे नुकसान छचिन जरबना गंते जैसे फोन लता जो गंती दरे जो सिलखन फ्रू नियो खोई लाख तो मोबाइल यों
0: यों था जो
1: मन खुंती लाख तो मैं न खोई अमान इधर या अतान इधर फोन यों अंदु
0: जो यों जो हाजो
1: ते खंगमा सों से खोई इस चीज़ अंदु दरे मना गर्ल था ना मना स्नल लमा न सों से फ्रून वर्दी मफुत पस स्नल लमा न फोन करे अंदु जो देखा ना दो मतलब दिन दिख छंदु पाया था दो लेकिन दो नुकसान चीज जर बना पहला फायदा जो फायदा चीज अगर उदो फ्रून इस फोन पुखुर सो से सही टॉपिक चिका जैसे खुंती सिलखन देन नचे सही टॉपिक चिकते हिंदुगा मींदु जरे या सही वीडियो खते हिंदु मतलब एजुकेशन से रिलेटेड दुगा मींदु जरे ने चंग सब भी देन दुगा मींदु जरे ओदो सुख शिकतास नका तो खूब फायदा सोंजू